0: मेरे ख्यालों की परवाज रोकने वालों, मेरे हर गोबिंद की तलवार को रोके। सतगुरु गुरु हर गोबिंद साहब ने दो कृपाना पाईया, ते सवाल उठा कृपाना क्यों, ते एदा उत्तर भाई गुरदास होरां ने दिता। कह लगे कुदरत दा एक नेम है, जदों जिमीदार फसल बीजदा जिन्नी ओ कीमती फसल बीजदा ते कंडियां दी वाड़ तैयार चपेरे करदा, जे पुछिए तेनू की लोड़ है कंडियां दे वाड़ करन दी, ते ओ इको गल कहिंदा है जितनी फसल कीमती है पशु लंघ के इस फसल नू तबाह करनगे, पशु बिरती तो बचाण लई वाड़ अत जरूरी है। ते गुरु हरगोबिंद साहब ने शस्त्र इस करके पाए ने कि गुरु नानक दी फुलवाड़ी नू पशु बिरती वाले तबाह ना करना चाहन, इस करके सतगुरु ने एक वाड़ ला दिती। भाई गुरदास ने वचन किया, कह लगे खेती वाड़ जो टिंगरी किकर आस बास ज्यो बागे, ते उस वक्त कहिंदे ने सप लपेटे चनना बूआ जंदा कुत्ता जागे, चंदन नू भी सप चंबड़े ने ओदी राखी दे लई, असी बूए अगे भी जंदरा मारने कुत्ता रखने। इसे तरह कह लगे इस फुलवाड़ी नू बचाण दे लई शस्त्रां दी जरूरत है। खैर साध संगत आपां अगे तुरिए, ए लोक जालम जुल्म करते रहे। जदों साहिब श्री गुरु तेग बहादुर जी दा समा आया ते उस वक्त मेरे दाता जी आनंदपुर दी धरती ते ने इन्ना कु जुल्म वध गया कि जालम दी तलवार ने अनेकां दे सिर ला दिते, जन्यू ला दिते, टिक्के मटेन दी कोशिश कीती, ते उस वक्त गुरु तेग बहादुर जी दे चरणा विच इन्हां ने फरियाद कीती, महाराज तू किरपा करे ता मंदर विच दीवे बलदे रहणगे, जे तू किरपा करे ता जन्यू तिलक रहेगा, जे दातिया तू बख्शिश ना कीती ना तिलक रहने ने ना जन्यू रहने ने ना दातिया मंदर विच आरती उतारन लग्या दीवे बलदे दिसने। एक अदीब ने बड़ा सोहना लिखिया, वो कहिंदा मेरे सतगुरु ने भरोसा दे के तोरिया, कह लगे यकीन करो तुसी घरां नू चले जाओ, मैं अपना सर दे के तुहाडे सत नू बचावांगा, ते जेड़े कहिंदे तुसी साडे दीवे बुझ चले ने मैं तेल दी थां ते अपना खून पा के भी तुहाडे दीवे बलदे रखां। उस अदीब ने बड़ा सोहना बचन लिखिया, कहिंदा है क्या सतगुरु बचियो घरी जावो, सिर दे के सत बचांगा मैं, हिंदू धर्म दे बुझ रहे दीवे अंदर, तेल अपने लहू दा पाऊंगा मैं, इस दीवे नू बुझ नहीं मैं देंदा। उस वक्त कहिंदा है जदों मैं अज झाती मारना कोई पुजारी दीवे रख के थाली विच आरती उतारदा है, लोग कहिंदे ने दीवियां विच तेल बलदा है, वो कहिंदा नहीं, वो लिखदा पाया देश दीयां जड़ां विच तेल उसने खून उसने, भारत वर्ष दा बाग तां फल रहा है। कह लगे हिंदू मंदरां दे दीवियां विच हुण वी लहू तेग बहादुर दा बल रहा, अज तक ओ गुरु तेग बहादुर दा मनो खून पिया बलदा जेड़े ओ दीवे कायम ने। सतगुरु गुरु तेग बहादुर जी दी शहादत हो गई, भाई जैता जी शीश लै के कीर्तपुर आए, धन गुरु कलगी वाले ने अपने पिता दे शीश नू नमस्कार कीती। साध संगत उस समय कुछ समय तो बाद मेरे कलगीधर स्वामी ने चेत सुधी एक नू सारिया संगतां नू इकट्ठा कीता, ते उस वक्त क्या सिखो हुण एक दूजे ते रंग सट्टन दा समा नहीं, एक दूजे ते चिक्कड़ जा आ पानी सट्टन दा समा नहीं, अज समा आ गया है कि तुसी अपने आप नू शस्त्र बद्ध करो। देखो जालम ने इष्ट ते वार कीता, दिन रात जुल्म पिया वधदा है, हुण रंग सट्टन नाल जालम ने वापस नहीं मुड़ना, तुसी शस्त्र विद्या दा इन्ना कु अभ्यास करो कि जालम दे मुंह नू तुसी। मैं अर्ज कीती है होला महला केवल शस्त्रां दे अभ्यास दा एक प्रतीक है। वैसे भाई नंद लाल ने यह भी वचन किया, कहिंदे ने सतगुरु गुरु गोबिंद सिंह महाराज तेरे हाथ विच इक पिचकारी है, उन्हां ने बड़ी सोहनी गल की, कहन लगे जहे पिचकारी है पुरजाबरानी, हे सतगुरु तेरे हाथ विच इक पिचकारी है बख्शिश दी, ते जेड़ी पिचकारी केवल नाम ते अमृत जल रंग नाल भरी है, जाए पिचकारिये पुर जाबरानी। ते अग्यो लिख देने के हर दे रंग रा جس بندے دا اندر نہیں رنگیا خوش رنگو بو کرد ستگرو تیرے ہاتھ دی پچکاری جڑی ہے جڑے اندر نہیں رنگے انہاں اندراں نوں دھو کے تو نام دا رنگ چاڑ دینا اگے پھر لکھدا ہے بھائی نند لال صاحب کہندے نے کہن لگے گلال آپ سانیے دستے مبارک بڑے کمال دی گل کہی گرو گوبند سنگھ تیرے ہاتھ دے وچ ایک بخشش دا رنگ ہے بخشش دا گلال ہے گلال آپ سانیے آپ شانیے دا ارتھ اڈنا جدو تیرے ہاتھ وچوں بخشش دا گلال نکلدا ہے دستے مبارک تیرے ہتھاں وچوں نکلدا ہے کہن لگے زمینوں آسمان را سرخرو کرد تیرے ہاتھ وچ اینی کو بخشش ہے جدو تو بہنا تو آسمان نو وی رام دے رنگ وچ رنگ دینا تے جس دھرتی تے بہنا اونوں وی نام دے رنگ وچ رنگ دینا کیڑے رنگ دی گل ستگرو نے کیتی اج سنگتاں دا اکٹھ ہویا تے میرے ستگرو نے ایک جگہ نشچت کیتی کھولا محلہ جدو آرمب ہوئے اس وقت گردیو نے اپنی میان وچوں تیز چمک دی کرپان کڈی تے ایک تھان نشچت کیتی جنوں آپا ہول گڑھ کہنے ہاں صاحب نے تھان نشچت کر کے کیا دو جتھے بنا دیتے ایک نو کیا تو اس تھان تے حملہ کرنا دوجے نو کیا تو اے دے حملے نو روکنا تے تیار رکھنا اے لڑائی نکلی سی ایک ابھیاس سی ایک جنا حملہ پیا کردا ہے دوجا اس حملے نو روکدا ہے تے جدو آپس وچ نکلی لڑائی نال جیڑا وی اس تھان تے قبضہ کرن وچ سفل ہو جاندا ہے تے میرا کلگی والا اج دے دن پھرے دربار وچ انہاں سرپاؤ دے دے ہوندے سن جیڑا جت جاندا سی اونوں دیوان دے اندر سرپاؤ دینے تے ستگرو نے ایسے دینی کھولے محلے والے دن کرپان کڈی تے اینے بھروسے نال ایک گل کہی سی کہن لگے سکھو جے ہولی کھیڈنی ہے نا تے رنگ سٹ کے نہیں آج ہمارے بنے پھاگ پرب سنگی مل کھیلن لاگ ہولی کینی سنت شیو رنگ لاگا ات لال دیو جے تسی رنگ ہولی کھیڈنی ہے تے رب دے پیارے گرمکھ جنا دی سنگت وچ بیٹھ کے نام جپو اے اندر نو نام دا رنگ چاڑ دے گی خیر ستگرو نے کرپان کڈی اوتھے جڑے حضور نے بچن کہے او دسم دی بانی وچ درج نے گرو کلگی والے نے کیا کھولے محلے والے دن کہن لگے کھگ کھنڈ بےہنڈنگ کھل دل کھنڈنگ ات رن منڈنگ بر منڈنگ پج دنڈ اکھنڈنگ تیز پرچنڈنگ جوت امنڈنگ پان پربنگ سکھ سنتاں کرنگ درمت درنگ کلوی کارنگ آسرنگ جے جے جے کارن سرشت ابھارن مم پرت پارنگ جے تیگنگ ستگرو نے بچن کیا کہن لگے کھگ کھنڈ بےہنڈنگ آ جڑی کھگ در تلوار ہے نا کرپان ہے اے چنگی طرح دشمن دے ٹکڑے کر دیے پر کیڑا دشمن کھگ کھنڈ بےہنڈنگ کھل دل کھنڈنگ دل دا ارتھ ٹولے جیڑے مورکھاں دے ٹولے ظلم کردے نے اے کرپان انہاں دے ٹکڑے کر کے انہاں دے منہ نوں موڑ دیندی کھگ کھنڈ بےہنڈنگ کھل دل کھنڈنگ ات رن منڈنگ اے دا ارتھ جنگ نوں بڑا سونے بناندی اے بر بندنگ اے دے ورگا کوئی ہور اچا ہتھیار نہیں اوتے صاحب نے کیا پج دانڈا کھنڈنگ اے ہاتھ دا ایک سوٹا ہے تیز پرچنڈنگ اے دی لشک بڑی ہے جوت امنڈنگ پان پربنگ اے دی اینی کو چمک ہے اس تلوار دی کہ اے دی چمک سامنے سورج دی چمک مدم پہ جاندی نال کیا جے جے جے کارن ستگرو نے کیا کہن لگے اس کرپان دی جے جے کار ہوئے شستر دی گل کردیا سکھ سنتا کرننگ اس کرپان نال سنتا نو سکھ دینا ہے جڑا مہاپرشاں دے ظلم کردا ہے میں اس کرپان نال انہاں نو روکاں گا سکھ سنتا کرننگ درمت درننگ کلوک ہرننگ اس سرننگ جے جے جگ کارن سرشت ابھارن من پرت پارنگ جے تیگنگ اے تیگ تیری جے جے کار ہوئے ستگرو دی دسم دی بانی پڑھنے ہاں کھولے محلے والے دن حضور نے کیا سی کہن لگے ات کرپان کھنڈو کھڑک تپک تبر ار تیر دسم دی بانی وچ کہ آ جڑے کھنڈے نے کرپان نے توپ نے صاحب نے کیا اصل وچ میں انہاں نوں تیر ماننا وا اس کرپان کھنڈو کھڑگ تپک تبر ارتیپ تیر کہن لگے سیل سروہی سیتی یہ ہمارے پیر انہاں نوں پیر جان کے ستگرو نے خالصے دی چولی وچ شستر پا دیتے اس دن حضور نے ایک حکم کیتا جڑا گربلاس پاتشی دسویں وچ آیا میں عرض کیتی کھولا محلہ
1: केवल ते केवल शस्त्रां दे अभ्यास दा प्रतीक सी ते ओ जेड़े जालम नाल टक्कर लै सकन। सतगुरु ने हुक्म कीता, सिखो अज तो बाद मेरे कोल आउणा है तीर लै के, कृपाण लै के, घोड़े ते चढ़ के। ते कह लगे जिस बंदे कोल शस्त्र नहीं ना, ओ तां इस तरह मानो जिवें इक भेड़ होवे ते ओदे कन्न पकड़ के जिथे मर्जी कोई ओनू लै जाए, ओदा कदी भी कोई बचा कर नहीं सकदा। सतगुरु ने यह बचन कह गुर बिलास पातशाही दसवीं ओदे ए बचन ने उस ग्रंथ दे कह लगे पुन संग सारे प्रभु जी सुनाई, बिना तेर तेगंग रो नह भाई, बिना शस्त्र केसंग नरंग भेड़ जानो, गए कान ताको किते लै सधानो, ते क्या ए मोर आ गया सुनो हे प्यारे, बिना केस तेगंग देवो ना दीदारे। जे मेरे कोल आउणा हजूर कह लगे केस धारी ते अपने कोल तेग लैके आउणी। साध संगत इस तेग ने जालम दा मुंह भवा दिता, इस तेग ने एक फैसला कीता। मैं अर्ज करनी चाहना वा इतिहास दी उस झांकी विचों जिथे इस तेग ने इन्नी कु बहादुरी दिखाई, पहला कदी पंजाब ए दिल्ली दे नाल जुड़ जाना, जिदा जोर पैना कदी अफगानिस्तान काबल नाल जुड़ जाना, ते सिखा ने कृपाण पकड़ के एक फैसला कीता, मिसला बना के अज तो बाद पंजाब नू स्वतंत्र करांगे, ना इनू असी दिल्ली दा हिस्सा बन देना है ते ना इनू अफगानिस्तान दा हिस्सा बन देना। दिल्ली ते जरूर राज कीता पर उस वक्त हिस्सा नहीं बन दिता। शेरे पंजाब दे जींदे तक कदी भी अंग्रेज दी जरूरत नहीं सी पई पंजाब वल झाक सके। ए गल वक्री कि सिख रियासतां ओदे नाल मिल गईयां गोरे नाल, ते उन्हां दा जिहड़ा टिकाणा लुधियाणे तक बन गया, नहीं तां सतलुज तों अगों ओदे जींदे जी ओदी जरूरत नहीं जी पई कि ओह पैर पा सके। उस समय दी मैं घटना अर्ज करनी चाहना कि शस्त्रां दा अभ्यास गुरु ने कला कराया नहीं। हुण भावें कि भाई कान सिंह नाभा ने बड़ी सोहनी गल कही, कहिंदा होला महला शस्त्रां दा प्रतीक सी, पर कहन लगा अफसोस नाल कहना पैंदा हुण शस्त्र केवल अजायब घर तक सीमित रह गए ने। सिख नूं दिनों दिन शस्त्रां चलाण दी जात जिहड़ी ए पुलदी जांदी, पर शस्त्र इहदा मतलब ए नहीं सी कि शस्त्र पकड़ के हारी सारी नूं डराई जाणा। समझना इस गल नूं, जालम नूं रोकण लई शेरे पंजाब दा चलाणा होया ते सन 1846 आया ते 10 फरवरी दे दिन तों पहलां दी घटना। दो जंग गोरियां नाल सिख हार गए ने, इक मुदकी दा ते दूजा फेरू शहर दा। शाम सिंह अटारी जिदे पिता दा नाम सी सरदार निहाल सिंह, मैं अज दे दिन विशेष ए अर्ज करनी चाहना वा, डॉक्टर गंडा सिंह महान हिस्टोरियन ओ लिखदे ने कि निहाल सिंह होरी शाम सिंह अटारी दे पिता 1817 दे करीब शेरे पंजाब बीमार हो गया, एदे बचन दी कोई उम्मीद नहीं सी। ते शाम सिंह अटारी दे पिता निहाल सिंह ने एक अरदास कीती सी, सतगुरु अजे इस शेरे पंजाब दी जरूरत है, तेरे राज दे झंडे झुलने ने, किन्ना चंगा होवे जे इनू तू किरपा करके जीवन बख्श दे, एदी थां ते मैनू मौत आ जाए, पर दात्या इनू तू तंदरुस्ती जरूर बख्श। ते इन्ना तकड़ा इतिहासकार गल झूठी नहीं लिख सकदा, ओ लिखदा हैरानगी दी बात, निहाल सिंह ने अरदास करके कीती परकर्मा, निहाल सिंह बीमार हो गया, शेरे पंजाब तंदरुस्त होने लगा। ते एक दिन ऐसा आया कि निहाल सिंह शाम सिंह अटारी दे पिता दा चलाना हो गया, जिस दिन उन्हें चलाना कीता ते शेरे पंजाब तंदरुस्त होके अपने दरबार विच आ बैठा। कैसी अजीब जी खेड वापरी, उस शाम सिंह अटारी दी बच्ची रणजीत सिंह दे पोते कवर नौ निहाल सिंह नाल व्याही सी। जदों बुरशागर्दी होई शेरे पंजाब दी मौत तो बाद खड़क सिंह कवर नौ निहाल सिंह जदों इन्हां नूं भी डोगरियां ने मरवा दिता, इहदी बच्ची बीबी नानकी नूं भी जहर दे दिता गया, ते शाम सिंह अटारी अपने घर चला गया। मैं गल कर लगा शस्त्र दी कि गुरु ने कृपाण एहो जी अज दे दिन सिख दे हथ विच पकड़ाई, ओह पूरे भरोसे नाल जंग विच गया। शाम सिंह अटारी घरे दो जंग जेड़े ने सिख हार गए ने अंग्रेजा तो, ते महाराणी जिंदा ने ना एक चिट्ठी लिखी शाम सिंह अटारी नूं, ते ओदी चिट्ठी दे जेड़े अल्फाज सन सोहण सिंह शीतल होरां ने बड़े प्यारे ढंग नाल दिते। ਉਹ ਲਿਖਦੇ ਨੇ ਰਾਣੀ ਨੇ ਵਾਸਤਾ ਪਾਇਆ।

आखिर दबाव किसका? राजनीति रा ते जेड़ी राजनीति मंजी साहब दे सत्संग नू ठंडा कर देवे उन्हें जमहूरियत आखोगे? किस तरह आखोगे? वो जमहूरियत है, वो ते गंदी डिक्टेटरशिप है, वो ते गंदा जुल्म है। क्षमा करनी, और ये पीढ़ी दर पीढ़ी जैसे शख्सी निजाम सी पुराना वो ही है। और देश चूंकि लंबी गुलामी दिल च रहा है, अजे भी इसनू सही सोचनी जो है नहीं आई। तो मैं अर्ज करा, पुरानिया लहरां मर चुकियां, ये लहर ठंडी पै गई सिखी दी, बुझेगी नहीं, ये मैं पूर्ण विश्वास है नहीं बुझेगी। गल है कि तो मैं अर्ज करा, जिस कौम दे मासूम बच्चे भी कौम पंथ ते देश ले अपना खून डोल देन, बुढ़े भी डोल देन, बीबियां भी डोल देन, खिमा करने उस कौम नु कौन मिटाएगा? किस तरह उस लहर मिटाओगे? अज तक ते मिटाण वाले ही मिट गए, मुगल मिट गए, अंग्रेज मिट गए, पर लोकी इतिहास तो सबक नहीं लेंदे। पर फिर भी मैं आखांगा, ये लहर पहले नालों ज्यादा पनपी, इस वास्ते मिटाण दे जो है साधन भी बहुत वड्डे पद्धर ते चलाए गए। कभी मुगलों ने नहीं आखिया कि किरपान पहनना जुर्म है, नहीं आखिया, और अंग्रेज ने भी साड़ी किरपान कबूल कर ली। ये गलोकरी थोड़े जिहा माहौल करके ब्रिटिश एयरवेज दे फिर बंदिश है, वरना ब्रिटिश एयरवेज जो जहाज ने उन्हां दे ब्रिटिश गवर्नमेंट दे उहदे च किरपान पहन के सिखा सकदा सी। मैनूं हैरानगी होई, क्यों कि जब मैं उत्थे टिकट लेनी सी लंदन ते मैनूं संगतां कहण लगियां जे किरपान पहन के जाणना है तो फिर ब्रिटिश एयरवेज जा सकते हो, बाकियां च नहीं, किसे च भी नहीं। मैं कह एयर इंडिया दे च भी नहीं, कहण लगे नहीं। मैं कहो ते अपने मुल्क दा जहाज है, कहण लगे नहीं जा सकते। इस देश दे जहाज दे जिम्मेवारी होर किसते सौंपते हो? क्यों सौंपते हो? किसके उत्ते क्यों सुटते हो? ते जिन्हां ने इस ढंग नाल इस देश की हालत बना दी है, इन्हां नू हक की है देश के सिंघासन ते बैठण दा, कि तुसीं जिंदगी दा हर मसला गोली दे आसले ते हल करो, तोपां दे आसले ते हल करो, टैंकां दे आसले ते हल करो। फिर ब्रिटिश सरकार नू कढ़न दी लोड़ की सी? फिर ते ओही ठीक सी, फिर ते उन्हां दे राज एट ही ठीक सी, क्योंकि वह भी हर मसले नू गोली नाल हल करना चाहते सन, ते तुसीं भी उसे ढंग नाल हल करो। ते खिमा करनी, फिर उन्हां दे अपणियां नू की करिए? फिर ते पराए चंगे ने, किसे हद तक वो पराए चंगे ने। इस ढंग दे नाल अकाल तख्त की बेहरमती पराया ने नहीं की थी, जो अपने ने कर दी। और उर्दू का एक शायर कहता है, दुश्मनों से इस कदर सदमे उठाए जान पर, दोस्तों से इस कदर सदमे उठाए जान पर, दिल से दुश्मन की अदावत का गिला जाता रहा। यह हकीकत है, यह बहुत बड़ी जो है सच्चाई है। तो आज दिवाली है, मैं अर्ज की है, सिखी दी लहर मदम हुई है। इस दीवे नूं कुछ तूफानी हवावां ने घेरे है, दीवा बुझेगा नहीं, क्योंकि बहुत सारे तूफाना चो लंघ चुके हैं। पर फानूस दी लोड़ है, इस वक्त फानूस दी लोड़ है, वो तुसी फानूस बनना होगा, इस दीवे नूं जलाना है। तो जिम्मेवारी हुण की तमाम देश के दे गुरुद्वारे उन्हां बंदियां दे हवाले कर दो जिन्हां नूं वेखिए ते गुरु चेते आवे, बस इन्नी गल। जिन्हां दे दर्शन करिए ते मनी सिंह चेते आवे, जिन्हां दे दर्शन करिए भाई गुरदास चेते आवे, जिस दे दर्शन करिए भाई दयाला चेते आवे, जिते दर्शन करिए गिद्दड़ ना चेते आवन, बुजदिल ते कायर ना चेते आवन, जिते दर्शन करिए ते सतगुर ने सानू सिंह लकब दिता है शेर चेते आवे। इस तरह दे जो है निजाम नू असी बनाईए, कह देना मेरा फर्ज, अगों मनना थोड़ा फर्ज, अपने फर्ज की पूर्ति करदे होया अज दे इस पावन पवित्र त्यौहार वाले दिहाड़े मैं थोड़ी जिया अरजोईयां थोड़े सामने कीतियां ने। कल दी आखरी हाजरी भर के दास ने फिर एक दिन पटियाले दे हाजरी भरनी है, ते फिर दास ने बंबे जो है चले जाना है। फिर जदों नदी नाव संजोगी मेला होया, तो एक निक्की जी बेनती मैं होर करनी, एक मिनट आप जी का होर मैं एक मिनट आप जी का होर लेना, छोटी जी बेनती। कल दासा ने सिंह साहबान के सामने एक बेनती की सी कि इत्थे जो शहीद हो चुके हैं सारे परिवारों
یا جو بھی بچے نے انہاں نوں باقاعدہ چھیتی تو چھیتی آرتھک سہایتا آرمبھ کر دیتی جائے. آرتھک تے تجویز اس ڈنگ دی انہاں نے کی تھی کہ سنگھ صاحبان نے اپیل کیتی ہوئی ہے تے میں ایک تجویز رکھی سی بھائی ایک الگ بورڈ بنا دو وہ باویں شرومنی کمیٹی دے اندر ہوئے سنگھ صاحبان دے اندر ہوئے تے او بورڈ او دے پنج پتونتے سنگھ امرتسر دی ہون تاکہ ایسا نہ ہو ایک دلی دا ہو ایک کلکتے دا ہوئے تے جد سہایتا دینی ہوئے تے دلی والا آوے تے دے بمبے والا آوے تے دے کلکتے والا آوے تے او ایک نہ آیا ایک آیا نہیں وہ پنجے سنگھ بھی اتھوں دے چاہیے نے تے سلسلہ وار انہاں تمام یتیماں نوں بیواواں نوں یا برد جنہاں دے سر دے اتوں جوان بچیاں دے سائے چلے گئے انہاں نوں اے مدد چھیتی تو چھیتی آرمبھ کر دیتی جائے. سنت مکھن سنگھ ست والی گلی دے جو پرانی ٹکسال ہے انہاں نے بڑی ہمدردی جتائی وہ بھی کہنے لگے جی میرے نال چار پانچ سجن اس طریقے نال کٹھے ہو جان تو میں اپنے طور پہ بھی میں کافی مایا کٹھی کر سکتے ہیں. اور بھی کئی سجنہ نے اس ڈنگ نال آخیا تو اس وقت ہے کہ میں کرنے تسی مینوں کتھا بھیٹ دیتی اج دی تے میری جیب دے بھی جو کچھ ہویا میں ٹٹول لیاں گا وہ بھی میں بیٹ کر دیاں گا ایتھے تے اے میں سنت فت جو ہے مکھن سنگھ جی دے حوالے جو ہے کرداں جو ستو والی گلی دے ایس وقت سرپرست نے اس ڈیرے نو جو ہے چلا رہے نے تو اپنے ڈنگ نال اے مایا جڑے جڑے لوڑ مند ہون انہاں نو بیٹ کر دین تے میں کدی کسی شہر دے کتھا بیٹ منگدا نہیں ہوندا. تسی اج اگر مینوں کتھا بیٹ دے دو تے میں تہ دلوں تھوڑا شکر گزار ہوا گا اور صاحباں دے چرناں چ ارداس کراں گا کہ تھوڑی جڑی مایا ہے سدگر سفل کرے لیکھے لاوے تے میں اپنے روپ وچ بھیٹ کرنا. پھر شرومنی کمیٹی نے جو بورڈ بنایا اس بورڈ لئی بھی تو سیوا جو ہے کرے گا تو آپ جو ہے جڑے جڑے سجن مائی بائی مایا بھیٹ کر رہے نے سدگر دیو جی مہاراج ساریاں دی مایا لیکھے لان پروان کرن تے اے مایا یتیماں لئی بیواواں لئی اور انہاں معصوم تے کمزور برد ماتاواں لئی ہے. سو سدگر ساریاں دی مایا سفلی کرم لکھے لاں.